पुरका पयो जिसका सबसे आधारो जेको खावै जेको पुंचै तिसका हुए उदारो एह वस्त जी नह जाई नेत नेत राखुर धारो तम संसार चरण लग तरिया